नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यनकुमारी शर्माबाट। भारतीय जनता पार्टीको विधायिनी दलको बैठकमा लिएको निर्णयको अन्तमा आउँदो 11 मई पछाडि नयाँ सरकारले शपथ ग्रहण गर्नेछ भन्दै मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले प्रकाश गर्नुभयो। बीजेपीका वरिष्ठ नेता डाक्टर शर्माले हिजो संविधान नियमको रक्षा गर्दै राज्यपालको अघि राजीनामा पत्र दाखिल गरे पछाडि संचार माध्यममा भएको वार्तालापमा उक्त कुरालाई जान्न दिनुभएको थियो। साथै केन्द्रीय नेतृत्वले नियुक्ति दिएको पर्यवेक्षक मन्त्री जेपी नड्डा र सहपर्यवेक्षक हरियाणाको मुख्यमन्त्री नायब सिंह जाइनीको उपस्थितिमा बीजेपी विधायिनी दलका नेता चयन गरिनेछ भन्दै जान्न दिनुभएको छ। डाक्टर शर्माले पदत्यागको साथसाथै दलको चल्दो 15वीं विधानसभा अनुष्ठानिक भङ्ग भएको छ। नयाँ सरकार गठन नहुन्जेल विधाय मन्त्रीले पनि कामकाज चलाइरहनका लागि राज्यपालले परामर्श दिनुभएको छ। नयाँ मन्त्रीसभाको शपथ ग्रहण कार्यक्रमको प्रस्तुति चलिरहेकोमा विधानसभा सचिवालयले आउँदो 18 मईदेखि असम विधानसभाको अधिवेशन अनुष्ठित हुने सम्भावनाबारे उल्लेख गरेको छ। अर्कोतिर असम विधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भए पछाडि राज्यको मुख्य निर्वाचनी विषय अनुराग गोयलले हिजो निर्वाचनमा जितेको प्रार्थी तालिका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई आनुष्ठानिक अर्पण गर्नुभएको छ। चुनावी नतिजा घोषणा भएपछि पार्टीले अतुल बोरालाई आफ्नो नेता र केशव महन्तलाई उपदल नेतामा चयन गरेको छ। पार्टीका महासचिव तथा डिमोरिया निर्वाचन क्षेत्रका नवनिर्वाचन विधायक डाक्टर तपन दासलाई पार्टी सचिव नियुक्त गरियो र नवनिर्वाचित बजाली विधायक धर्मेश्वर राईलाई मुख्य सचेतनको दायित्व अर्पण गरिएको छ। डाक्टर शर्माले पुनः मुख्यमन्त्री हिसाबमा अधिष्ठित गर्नुलाई सर्वसम्मत बैठकमा प्रस्ताव ग्रहण गरियो। बैठकको अन्तमा संवाद माध्यममा भएको बातचितमा असम गण परिषदको सभापति अतुल बराले भन्नुभयो कि विगत 5 वर्षको समयमा राज्यमा सर्वाङ्गीन उन्नतिको क्षेत्रमा दक्ष नेता डाक्टर शर्माको नाम परवर्ती मुख्यमन्त्री हिसाबले सम्मानपूर्वक फेरि एकचोटि प्रस्ताव लिएको बताउनु भएको छ। शिवसागर जिल्लाको

डिमौमा हिजो प्रहरीले अभियान चलाउँदै अल्फा स्वाधीनको एकजना सदस्यलाई पक्राउ पारेको छन्। मरानको बेसपथार गाउँको रन्टु असम उर्फे बिरेन सेतिया भन्दै प्रकाश गरिएको छ। सन् 2019 डिमोमा संगठित बम विस्फोटको घटनासँग जड़ित रहेको कुरालाई प्रहरीले बताएको छ। अपराधीबाट एउटा पिस्तोल, 10 वटा जायगोली र 8 वटा ग्रेनेड फेला पारिएको छ। गुवाहाटीको उच्च अदालतले गुवाहाटीको बढ्दो समस्या दूर गर्नुका लागि व्यवस्था गर्नुलाई परवर्ती सुनवाईको दिन न्यायालयमा प्रतिवादको समस्या दूर गर्नुलाई परवर्ती सुनवाईको दिन न्यायालयमा प्रतिवेदन दाखिल गर्नुलाई सरकारलाई निर्देश दिएको छ। गुवाहाटीमा भइरहेको बाढ़को सन्दर्भमा अधिवक्ता सन्दीप समरियाले दाखिल गरेको एउटा सार्वजनिक स्वार्थ जड़ित आवेदन आफै विवेचना गर्दै उच्च न्यायालयका मुख्य न्यायाधीश आशुतोष कुमार र न्यायाधीश अरूणदेव चौधरीलाई लिई गठित एउटा विचारपीठले हिजो उक्त निर्देश दिएको हो। श्रोताहरूले समाचार सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। लखीमपुर जिल्लाको ढकुवाखनाको महगुली सापरीको प्राकृतिक परिवेशमा भोलिदेखि 3 दिवसीयको साथ फाट बिहु पालन गरिनेछ। भोलि बिहान फाट झण्डा फहराउँदै बिहुको शुभारम्भ गरिनेछ भन्दै हिजो संचार माध्यमद्वारा उद्यापन कमिटिले उक्त कुरालाई जानकारी दिएको हो। यो कार्यक्रममा विश्व प्रसिद्ध कलाकार भूपेन हाजरिका र जनताको कलाकार जुबिन गर्गको प्रतिमूर्तिलाई पनि उन्मोदन गर्दै श्रद्धा जनाइनेछ भनी कमिटिले जान्न दिएको छ। कार्यसूचीमा सहभागी हुनुलाई सबै जाति जनगोष्ठीका लागि पूर्ण व्यवस्था पनि हुसरी प्रतियोगितामा 20 भन्दा अघि दलले भाग लिनेछन्। डिब्रुगढ़ विश्वविद्यालयको गणसंचोक शिक्षा केन्द्रको उद्योगमा आज विश्वविद्यालयको इन्दिरा मिरी प्रेक्षागृहमा 2रा वार्षिक डाक्टर कमला बरगुहाँ स्मारक वक्तृता कार्यक्रम अनुष्ठित भएको छ। दिउँसो 11 बजेदेखि भएको कार्यक्रममा तेजपुर केन्द्रीय विश्वविद्यालयका गणसंचोक विभागका अध्यापक अभिजित बराले असममा संचार माध्यमको 2टा शताब्दी धारा र सम्भावना शीर्षक विषयलाई टिप्पणी गर्नुभएको छ। श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो समाचार, आजलाई पूरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, 729 किलोहर्ज र एफएम ब्यान्डको 100 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:22 र 39 सेकेन्ड हुनुको साथै

0: म यौनको कुमारी शर्माले समु श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजको कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ रोजगार समाचार। युनियन ब्याङ्क अफ इन्डियामा खाली भएको 1865 एप्लिकेसन पदका लागि आवेदन मागिएको छ। असमका प्रार्थीको लागि पदको संख्या 29, प्रार्थी स्नातक हुनुपर्छ, उमेर 20 वर्षबाट 28 वर्षभित्र हुनुपर्छ, प्रशिक्षणको समयमा गाउँ अञ्चलका शाखामा महिना 15,000 र नगर अञ्चलको शाखामा महिना 18,000 गरी र महानगर अञ्चलका शाखामा महिना 20,000 गरी खर्चापानी दिइनेछ। सम्पूर्ण जानकारी र आवेदनका लागि प्रार्थीले युनियन ब्याङ्क अफ इन्डियाको वेबसाइट हेर्न सक्छन्। आवेदनको अन्तिम तारिक 19 मई। रिजर्भ ब्याङ्क अफ इन्डियामा खाली भएका 60 पदका लागि आवेदन मागिएको छ। अफिसर इन ग्रेड बी डीआर जेनेरलको 40, प्रार्थी कम्ता पनि स्नातक हुनुपर्छ, अफिसर इन जीआरबी डीआर डीईपीआरको 10, प्रार्थी इकोनोमिक्स फाइनेन्स अथवा यससित जडित कुनै पनि विषयमा एमए अथवा एमएससी हुनुपर्छ, अफिसर इन ग्रेड बी डीआर डीएसआइएमको 10 पद, प्रार्थी स्टेटिक्स म्याथमेटिक्स म्याथमेटिकल स्टेटिक्स एप्लिकेन्ट स्टेटिक्स क्वान्टिटेटिभ इकोनोमिक्स इकोनोमिक्स ट्रिक एन्ड र इन्फर्मेसन विषयमा मास्टर डिग्री रहेको हुनुपर्छ। पदहरूको महिना वेतन 78,450 रुपियाँबाट 1,41,600 रुपियाँ, साथै अरू अरू बोनस रहनेछन्। उमेर 21 वर्षबाट 30 वर्षभित्र हुनुपर्छ। सम्पूर्ण जानकारी र आवेदनको का लागि प्रार्थीले rbi.org.in यो वेबसाइट हेर्न सक्नेछन्। आवेदनको अन्तिम तारिक 20 मई। कर्मचारी चयन आयोगले 731 पद, स्टेनोग्राफर ग्रेड सी र ग्रेड डीको पदका लागि आवेदन मागेको छ। प्रार्थी उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण हुनुपर्छ, प्रार्थीको उमेर ग्रेड सी पदका क्षेत्रमा 18 वर्षबाट 30 वर्षभित्र हुनुपर्छ र ग्रेड डी पदको क्षेत्रमा 18 वर्षबाट 27 वर्षभित्र हुनुपर्छ। सम्पूर्ण जानकारी र आवेदनको लागि प्रार्थीले ssc.gov.in यो वेबसाइट हेर्न सक्नेछन्। आवेदनको अन्तिम तारिक 15 मे। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार, आजलाई पूरा भयो। श्रोतागण, तपाईहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। कार्यक्रमलाई अघि बढाउँदै अब हामी प्रस्तुत गर्दैछौं अजम्बरी संस्कृति मञ्चका सदस्यहरूद्वारा प्रस्तुत एउटा युवा कार्यक्रम। यो युवा कार्यक्रमको सञ्चालक हुनुहुन्छ अर्जुन नेउपाने र यो युवा कार्यक्रम पूर्व प्रसारण हो।
1: नमस्कार, आकाशवाणी गुवाहाटीको नेपाली प्रसारण सेवाका युवा कार्यक्रम सुनिरहनुभएका श्रोतावर्गलाई नमस्कार तथा न्यानो अभिवादन जनाउँदै अजम्बरी सांस्कृतिक मञ्च भोलादारका तर्फबाट म अर्जुन नेउपाने आजको कार्यक्रम प्रारम्भ गर्न गइरहेको छु। आजको यस कार्यक्रममा अंशग्रहण गर्ने कलाकारहरू हुनुहुन्छ सुरज सापकोटा, कल्पना देवी, सञ्जीव ओली, पूर्ण खड्का, प्रकाश दर्जी, दीपक चापागाई, दुर्गा बजगाई, तिलक ओली र भीमा सिटौला। लौट श्रोतावर्ग, आसामका वरिष्ठ कवि हरिभक्त कटुवालज्यूद्वारा रचित एउटा समूह गीतद्वारा आजको कार्यक्रम प्रारम्भ गर्न गइरहेका छन्।

0: यसपछि एउटा रोचक कविता लिएर यहाँ कविता पस्किनु हुँदैछ पूर्ण खड्का ज्यू।
1: मेरो कविताको शीर्षक छ यो रिक्त जिन्दगी। जे छ ममा ठिकै छ, तिमीलाई जान्न के आवश्यक। न रोकिन्छ, न ठोकिन्छ, न छेकिन्छ यो विरहको बेग। कति छ जलन, कति छ यो छातीभित्र मनको डाहा। छातीमा घाउ नहुनेलाई मनको वेदना के थाहा। बिना पङ्खको पन्छी दाना पानी मात्र कल्पनाको कथा। तृषामा निजै अश्रुपान छुदा तृप्त आफ्नै मनको व्यथा। यो जिन्दगी प्रकृतिको कलाकारितामा सायद पर्दैन। त्यसैले स्नेह सहानुभूति दया करुणा कसै गर्दैन। धन्य जीवन तिम्रो खुसी र सानन्दको गर्छौ हृदयङ्गम। मेरो जीवन तनाव यन्त्रणा औढाको त्रिवेणी सङ्गम। यो जीवन दुस्तर जीवन पट्टे पथरिलो काँटिलो। नियतिले ठकेको जीवन किन हुन्थ्यो टार फाँटिलो। मन तिमीसँग मात्र छैन, मसँग पनि छ, दिल पनि छ। तिम्रो जस्तै हाँस्ने इच्छा छ, मुस्कुराउने रहर पनि छ। सबमा प्रेम बाँड्ने चाहना प्रीति गाँस्ने धोको पनि छ। देउरालीमा दोहोरी गाउने उत्सुकताको पोको पनि छ। मुस्कानमा फुर्ने ओठ उल्लासी चेहरामा तरेली। के छैन ममा सब छ खुसीमा झिम्क्याउने परेली। रङ्ग रम्न उमङ्ग जम्न पनि पर्छ उत्फुल्लता आउन। हुन मन पुलकित पर्छ कुनै क्षण जीवनमा खुसी छाउन। हाँस्ने कोसिस त म पनि गर्छु असह्य व्यथा झल्किन्छ। मुस्कान फेर्न खोज्दछु गहमा अश्रुजल छचल्किन्छ। सधैँ प्रतिकूल कहिले पो रसी खोला यो शुष्क जिन्दगी। वर्जित पुष्प फलेदो अनाहृत उपेक्षित रिक्त जिन्दगी। रिक्त जिन्दगी जय तु भाषा जननी।
0: यसपछि एउटा नेपाली युगल लोकगीत लिएर आउँदै हुनुहुन्छ सञ्जीव ओली र कल्पना देवी।

अन्जु देवीले गाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रम यही समाप्त हुन्छ। भोलि दिउँसो विविध कार्यक्रम सहित हामी यहाँ उपस्थित हुनेछौ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।